आए, नदर करे ता सदगुर मिले, परमत नानक पहुंचल तर आसा मोहल्ला पहला पंच बदे दुध बिन तेन पंख बिन पंखी जल बिन उदबुज कामना ही क्या सुल्तान सलाम विहूणा अंधी कोठी तेरा नाम नाही की विसर दुख बहुता लागे दुख लागे तू विसर नाही हरहाओ अखी अंध जीव रस नाही कन्नी पौन ना वाजे तरणी चले पजूता आगे विण सेवा फल लागे अखर देख बाग पे चोखी सिंचित पाओ करेगी सबना फल लागे नाम एको बिन कर्मा कैसे लेगी जेते जी तेते सब तेरे विण सेवा फल किसे नाही दुख सुख पाना तेरा होवे विण नावे जियो रहे नाही मत विच मरण जीवन होर कैसा जा जीवा ता जूत नाही कहे नानक जीवाले जिया जय पावे हे राख तुही आसा महला पहला काया ब्रह्मा मन है तोती ज्ञान जिनेऊ ध्यान कुछ पाती हर नामा जाजा चौनाओ गुर प्रसादी ब्रह्म सुमाओ पांडे ऐसा ब्रह्म विचार नामे सोच नामो पढ़ो नामे चज आचार रखाओ बार जनेऊ जिचर जोत है नाल उत्ती टिक्का नाम सुमाल ऐथे उथ निभगी नाल विण नावे होर कर्म ना पाल पूजा प्रेम माया परजाल एको वेखो अवर ना पाल इन्ने तत गगन दा द्वार हर मुख पाड़ पड़े विचार भोजन पाओ परम पाओ पागे पारू रश बचोर न लागे तिलक ललाट जाने प्रावेक बूझे ब्रह्म अंतर बवेक आचारी नहीं जीत्या जाए पाड़ पड़े नहीं कीमत पाए अष्ट दसी चौपेद न पाया नानक सदगुर ब्रह्म दिखाया आसा महला पहला सेवक दास भगत जन सोई ठाकुर का दास गुरमुख होई जिन सिर साजी तिन फुन गोई तिस बिन दूजा अवर ना कोई साच नाम गुर शब्द विचार गुरमुख साचे साचे दरबार रहाओ सच्चा अर्ज सच्ची अरदास मैलनी खजम सुने साबास सच्चे तख्त बुलावे सोए देव डियाई करे सो होए तेरा तान तू है दी बाण गुर का शब्द सच निशान मन ने हुक्म सो प्रगट जाए सच निशाने ठाक न पाए पंडर पढ़े वखाने वेद अंतर अवस्त न जाने पेद गुर बिन सूझी बूझ न होए साचा रवरे या प्रसोए क्या हो अखा अख वखाणी तू आपे जाने सर्व वडाणी नानक एको दर दी बाण गुरमुख साजता गुजराण आसा महला पहला काची गागर दे दुखेली उपजे बिन से दुख पाई यो जग सागर दुत्र क्यों तरिये बिन हर गुर पार न पाई तुझ बिन अवर न कोई मेरे प्यारे तुझ बिन अवर न कोई हरे सर्बी रंगी रूपी तू है तेस बग से जिस नदर करे रखाओ सास बुरी कर वास न देवे फिर से मिलन न दे बुरी सखी सजनी केखो चरण सरेव हर गुर कृपा ते नदर तरी आ विचार मार मन देखया तुम सामीत न अवर कोई ज्यो तू रख तिभगी रहना दुख सुख देवे करे सोई आसा मनसा दऊ बिनास्त त्रिगुण आस निरास पई तुरियावस्था गुरमुख पाई है संत सभा की ओट लगी ज्ञान ध्यान सगले सब जप तप जिस हर हृदय अलख पेव नानक राम नाम मन रत गुरमत पाए सहज सेवा आसा महला पहला पंच पदे मोह कुटुंब मोह सवकार मोह तुम तजो सगल वेकार मोह अर परम तजो तुम वीर साच नाम हृदय रवे शरीर रहाओ सच नाम जा नवनिध पाई रोवे पूतना कल पै माई एत मोए डूबा संसार गुरम कोई उतरे पार एत मोए फिर जूनी पाहे मोहे लागा जमपुर जाहे गुर दिखिया ले जब तब कुमागे ना मोह टूटे ना थाए पाए नदर करे ता यो मोह जाए नानक हर्षों रह सुमाए आसा महला पहला
آپ کرے سچ الکھے پار ہوں پاپی توں بخشن ہار تیرا پانا سب کچھ ہووے من ہڑ کیتے انت وگوے رگاؤ من مکی مت کوڑ ویاپی بن خ سمرن پاو سنتاپی درم تیاگ لہا کش لےو جو ابجے سو الکھ پیو ایسا ہمارا سکھا سکھائی گر گھر ملیا پگت رڑائی سگلی سوندی توٹا آوے نانک رام نام من پاوے آسا محلہ پہلا چوپ دے ودیا ویچاری تا پر پکاری جاں پنچ راسی تا تیرتھ واسی کنگرو واجے جے من لاگے تو جم کہاں کرے موسوں آگے رہاؤ آسن راسی تو سنیاسی جاں جے جوگی تا کایا پوگی دیا دگمبر دے بیچاری آپ مرے اورا نہیں ماری ایک تو ہور ویس بو تیرے نانک جانے چوج نہ تیرے آسا محلہ پہلا ایک نہ پریاں گن کر توواں میرا سو جاگ ہون اس پر سوواں ایوں کیوں کنت پیاری ہوواں سو جاگ ہون اس پر سوواں رہاؤ آس پیاسی سے جے آوا آگے سے پاوا کے نہ پاوا کیا جاننا کیا ہوئے گاری مائی ہر درسن بن رہن نہ جائی رہاؤ پریم نہ چاکیا میری تسنا بجھانی گیسو جوبن تن پچھتانی اہ جاگو آس پیاسی پہلے اداسی رہو نراسی رہاؤ ہو میں کوئے کری سی گار تو کامن سیجے روے پتار تو نانک کنتے من پاوے چھوڑ وڈائی اپنے خدم سماوے رہاؤ آسا محلہ پہلا پیو کڑے تن کھری ایانی تے سائکل میں سار نہ جانی سو میرا ایک دوجا نہیں کوئی نظر کرے میلاوا ہوئی رہاؤ سو رڑے تن ساج پچھانیا سہ سپائے اپنا پھر جانیا